0: کاروبار یا شیئر بازار سے جڑا کوئی بھی سوال آپ ہم سے پوچھ سکتے ہیں. ہمارے ساتھ خبروں پر چرچا اور آپ کے سوالوں کا جواب دینے کے لیے اسٹوڈیو میں آج آمنترت ہیں دیش کے جانے مانے ورشٹھ آرتھک پترکار ششیر سنہا. ششیر جی نمسکار, کارکرم میں آپ کا سواگت ہے.
1: نمسکار پورے آکاشوانی پریوار کو گنیش چترتھی کی بہت بہت شبھ کامنائیں.
0: آئیے شروعات کریں انگریزی میں ہیڈ لائن سے.
2: Country's retail inflation rises to 4.8% in August this year. Wholesale inflation stands at 9.92%. In Asian markets, South Korea's KOSPI declines over 3%. And global crude oil prices surge, Brent crude trading over $108 per barrel.
0: देश में इस वर्ष अगस्त में खुदरा मुद्रास्फीति की दर बढ़कर 4.82% पर पहुंची. थोक मूल्य सूचकांक पर आधारित मुद्रास्फीति की दर 9.92% दर्ज हुई. एशियाई शेयर बाजार में दक्षिण कोरिया का कोस्पी 3% से अधिक लुढ़का और अंतर्राष्ट्रीय बाजारों में कच्चे तेल के दाम बढ़े.